0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
2: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 19 गते मंगलबार, जुन 2 तारीक सन् 2026, नेपाल सम्बत 1100

0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
1: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यय भार।
0: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
1: र अब टी20 विश्वकपका लागि ग्लोबल छनौट हुने। बागमती कप टी20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
2: हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
0: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णु कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै संसद कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकतामा संसद कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री सोनिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी संसद कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी 5 दिने भारत भ्रमणका लागि हिजो अपरान्ह दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानी भारत भ्रमणमा जानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवाले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली दूत सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ़ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेछ भन्ने बारे केही खुलाइएको छैन।

0: को विदेश विभाग द्वारा आइतबार जारी विज्ञप्ति में पार्टी का शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि कोसँग भेट्ने भन्ने नखुलाइएको हो। राष्ट्रपतिले पनि आफ्नो विज्ञप्ति में दिल्ली में रहँदा सभापतिले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपाल भित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएमसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
1: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाई लाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो। सरकारको भनाई चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भन्ने चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
2: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
1: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोक गर्न, अलिकति सुधार्न खोजेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
1: रवि लामिछानेजीको चाहिँ नि भारत भ्रमण चाहिँ नि हुनुपर्ने थियो, भयो, किनभने पछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो, दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
3: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा लगायतका दल र तीनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख ढोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
4: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव, प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
5: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
0: 26,00,000 घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, तराईका फाँटदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसानका सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध, मासु र आमदानीको आधार बनेका पशु चौपाय गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरै भन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
0: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सूर्तिजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नुभएको खबर छापिएको छ। हरेक वर्ष सूर्तिजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सूर्तिजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14% 14 वर्षपछि स्कूली विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टोबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्य विभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीबास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 साल छिमेकीसँग घरवासका लागि 150 वर्ग मिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजीतको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन्, यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजू शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। 6 महानगरको बेरुजूमा सबैभन्दा बढ़ी काठमाण्डौको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजूबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले 1 करोड़ रूपियाँका विद्युतीय सवारी इभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्ले मध्यम वर्गलाई इभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग, कार्यालय खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्र छात्रवृत्तिमा राजधानीका दुई महानगर काठमाडौँमा मापदण्डबाट छानिन्छन् गरिन्छ अनुगमन ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभ कर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
3: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत संयुक्त राज्य अमेरिका अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा 4 दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा 4 दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नुभएको छ।
3: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेले श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
0: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ़न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 हार्मोनिक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: अब माछा पालनमा लागेका किसानका कुरा सर्लाहीको ईश्वरपुर नगरपालिका 3 मा माछा पालनको लागि धेरै किसानहरू लागेका छन् नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछा पालक किसानहरू पलायन हुन थालेका छन् विद्युत महसुल महँगो हुँदा माछा पालनमा गिरावट आउन थालेको हो
12: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन् यसमा लगानी अनुसारको आमदानी मात्रै छैन भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ
13: उत्पादन पनि राम्रो छ बिजुलीबाट अलिक परेशान छौँ हामीले पानीको समस्या होइन तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो त्यसमा वर्षको तपाईँको हामीले भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर
12: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल भक्तिपुरका माछा पालक राजकिशोर शाह
13: विद्युतमा तपाईँको हेर्नु न अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको 1 युनिटको अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो माछालाई पानी चाहिने हो पानी भनेको आउने बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ
12: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन् कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ
13: दाना चाहिँ अब इन्डियाबाट महँगो पर्छ हामीलाई बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भन्यो ऋण कर्जा होइन कृषि खेती हो कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो त्यही त हामीलाई किसानलाई के चाहिने
12: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन् यहाँका किसानले बिघेड रहु नैनी लगायत 7 जातका माछा पालन गर्छन् दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य
14: हिजोको दिनमा हामीले माछा महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानमा जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीको हामी माछामा निर्भर हुने थियौँ त ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ यसपालिको खाका बनाउँदैछ त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ
12: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन् जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ जनार्जन खत्री CIN रेडियो एकता सर्लाही
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो
3: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार
0: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा लेबनानमा इजरायली आक्रमणको निन्दा 4 दशक विश्वकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व
3: र अब टी ट्वेन्टी विश्वकपका लागि ग्लोबल छनौट हुने बागमती कप टी ट्वेन्टीमा चितवनमाथि ललितपुरको जीत नेपालका दिपेन्द्र सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छपा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन्। यहाँ लेखिएको छ भित्तामा प्रम भित्र लेखिएको छ भने ढोका खुल्दैछ, त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन्। एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ। अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, यता टाल्यो उता भुवाङ, उता टाल्यो यता भुवाङ।
3: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई हिल प्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: रेडियो धादिङ 106 मेगाहर्ज
16: एस सुदला पोलिक्लिनिक प्राली धादिङ दिशीमा प्रसूति तथा महिलारोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिलारोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
17: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
16: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
17: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
16: आयु खस्ने समस्या भएमा,
17: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
16: पाठे घरको मुखको क्यान्सरको जाँच,
17: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
16: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
17: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
16: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
17: सुबला पुल नीलकण्ठ 3 धादिङ पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
15: शुभ अवसर शुभ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो फार्मेसी तथा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
18: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
19: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
18: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
19: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
20: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
21: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
18: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो छु जात पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचाली पसल भेटिएको
2: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
1: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
22: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
23: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झ

0: रेडियो धादिङ 107 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार खबरको सुरुमा मुख्य खबर सल्यानचारमा रहेको मिसिङ धाममा दैनिक हजारौं संख्यामा भक्तजन पुग्दै पुरूषोत्तम महामहोत्सव 31 गतेसम्म चल्ने राष्ट्रिय स्वतन्त्र पार्टी नेपथ नगरपालिकाको अध्यक्षमा पुनः रिठे अछामी चयन बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घट्यो हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय अमेरिका संघको सन्देश आदान प्रदानमा समेत रोक धादिङको दुर्गुरा सुन्दरी गाउँपालिका वडा नम्बर 1 स्थित बुढी गण्डकी र नेत्रावती नदीको संगम स्थलमा रहेको पवित्र नृसिंह धाममा पुरूषोत्तम महामहोत्सवमा दैनिक हजारौं भक्तजनहरूले अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ। सार्वजनिक विदाको दिनमा लाखौं भक्तजनहरू नृसिंह धाम पुग्ने गरेका छन् भने अन्य दिनहरूमा 10,000 भन्दा बढ़ी भक्तजन पुग्ने गरेको आयोजकले जनाएको छ। वैदिक सनातन परम्परा अनुसार भगवान नृसिंह देवका 12 प्रमुख पीठ मध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंह धाममा पुरूषोत्तम महिनाको अवसर पारेर एक महिने महोत्सव 1 जेठ 1 गतेदेखि शुरू गरिएको हो। स्कन्द तथा वराह पुराणमा समेत उल्लेखित नृसिंह धाम भगवान नृसिंह देव प्रकट भई दिव्य लीला गर्नुभएको पवित्र भूमिका रूपमा परिचित रहेको छ। परापूर्व कालदेखि नै नृसिंह धाम क्षेत्रमा विशेष धार्मिक महोत्सव सञ्चालन हुँदै आएको पीठाधीश डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारी महाराजले बताउनु भएको छ। वहाँका अनुसार विगत 3 वर्षदेखि सञ्चालन हुँदै आएको 108 तीर्थ यज्ञ कार्यक्रमको पूर्ण आहुति समेत पुरूषोत्तम महिनाकै अवसरमा नृसिंह धाममा गरिनेछ। गोत्र अनुसार निर्माण गरिएका 28 हवन कुण्डमा गोत्र अनुसार विशेष पूजा हवन तथा धार्मिक अनुष्ठान भइरहेको उहाँले बताउनुभयो। नृसिंह धाम क्षेत्रमा उत्खननका क्रममा सिक्का इटा तथा ढुङ्गा जस्ता प्राचीन अवशेष फेला परेको उल्लेख गर्दै पीठाधीश ब्रह्मचार्यले पुरातत्व विभागले समेत अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँको अनुसार स्थानीयवासीले करिब 25 वर्ष अघि नृसिंह धामको पुनर्निर्माण गरेका थिए। 2072 सालको गोर्खा भूकम्पबाट धाममा क्षति पुगेपछि हाल करिब 15 करोड़ 50 लाख रूपियाँको लागतमा पुनर्निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो। त्रिपुरा सुन्दरी गाउँपालिका छिमेकी स्थानीय तह तथा भक्तजनहरूबाट प्राप्त दान दक्षिणाबाट पुनर्निर्माण कार्य अघि बढ़ाइएको उहाँको भनाइ छ। यसैबीच निर्माणाधीन नृसिंह धाम बुढी गण्डकी जलविद्युत आयोजनाको जलाशय क्षेत्रमा पर्ने भएकाले स्थानीयवासीले यसलाई ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न बागमती प्रदेश सरकारसँग आग्रह गरेका छन्। पानी मुनि भए पनि यसको मौलिकता जोगाउँदै संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनीहरूको जोड़ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा धादिङले पालिका अधिवेशनलाई तीव्रता दिएको छ। जिल्लाका अधिकांश पालिका मतदान प्रक्रिया मार्फत नेतृत्व चयन भइरहेको अवस्थामा नीलकण्ठ नगरपालिकामा भने सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगर समितिको अधिवेशनले रिठे अछामीलाई पुनः सभापतिमा चयन गर्दै नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा महेन्द्र धमला चयन हुनुभएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित नगर समितिले आगामी दिनमा पार्टीको संगठन विस्तार जनसम्पर्क तथा स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले जिल्लाभर पालिका अधिवेशन सम्पन्न गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। पालिका तहका अधिवेशन सम्पन्न भएसँगै पार्टीले आगामी जेठ 23 र 24 गते जिल्ला अधिवेशन आयोजना गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन मार्फत नयाँ जिल्ला नेतृत्व चयनसँगै संगठन सुदृढीकरण तथा आगामी राजनैतिक रणनीतिबारे छलफल हुने पार्टीले जनाएको छ। बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 26.72 अङ्कले घटेर 2,755.37 बिन्दुमा झरेको छ। हिजो निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। हिजो 233 कम्पनीका शेयर घटेकोमा 35 बढ़ेका छन्। नेपाल फाइनान्स र स्वस्तिक लघु वित्तको शेयर भने घटबड़ भएको छैन। हिजो बंगाल हाइड्रोको शेयर 13% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन नेपाल रिइन्सुरेन्स र कालीचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। हिजो नेक्सेसनले कारोबार कम कारोबार पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब को कारोबार भएकोमा हिज 349 वटा कंपनी का 1,33,00,000 किता शेयर 5,61,00,000 रूपया में किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्नेछ। यसअघि यस्तो दर 5 देखि 7.5% मात्रै रहेको थियो।
1: अब बिगको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: अनि मेरो भाइ अस्ति सम्बन्धको पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो भाविङबाट विज्ञापन बजिरहन्छ, त्यसो भए म पहिले गएर रेडियो भाविङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो भाविङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मध्य प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ। देशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रुसहित कालीकोटको शुभकालीका 6 हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृत्यु हुने र सबै घाइते शुभकालीका गाउँपालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालीका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालीका 4 सुनार बाणाका 38 वर्षीय नेत्र सुनार र शुभकालीका 6 हाउडीकी 65 वर्षीय पुल्ती सराकामीको मृत्यु भएको जिल्ला प्राधिकरणले दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको प्रहरीले जनाएको छ। डडेलधुराको परशुराम नगरपालिका 5 बाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायक उपरीक्षक वरुण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन, वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा 1 महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको बताउनुभयो। उहाँले आउँदा दिनमा थप 30 देखि 35 वटा कानून संशोधन गर्ने सरकारको कार्य योजना रहेको स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ। यसैबीच अर्थमन्त्री डाक्टर सुनिल वाग्लेले आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको 1,00,000 रूपियाँसम्म आमदानी गर्न सक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको जिकिर गर्नुभयो। 10,00,000 रूपियाँसम्मको आयकर छुटलाई क्रान्तिकारी कदमको संज्ञा दिँदै उहाँले यसबाट बजारमा मुद्रा प्रभाव पर्ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो। बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर यसको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। साउन 1 गतेदेखि विद्युत नियमन आयोग मार्फत मूल्य समायोजन गर्ने वा विपन्नका लागि निशुल्क युनिटको सीमा बढ़ाएर उपभोक्तालाई राहत दिने उहाँको तर्क छ। विद्युतीय गाड़ीको सन्दर्भमा 50,00,000 रूपियाँ मुनिका गाड़ीको मूल्य घट्ने र सड़क निर्माण दस्तुर आधा गरिने उहाँले बताउनुभयो। विलासी विद्युतीय गाड़ीको हकमा भने विदेशी विनिमय संचितको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्त अनुसार कर निर्धारण गरिएको उहाँले बताउनुभयो। पूँजी बजारको हकमा लगानीकर्ताको माग अनुसार करको दरमा स्पष्टता ल्याइएकाले अब अन्यल समाप्त भएको डाक्टर वाग्लेको भनाइ छ। उहाँले यो बजेट केवल अंकहरूको संगालो मात्र नभई आउँदो 5 वर्षको लागि तयारी गरिएको नीतिगत दिशा भएको उल्लेख गर्नुभयो। इरान र उसका सहयोगीहरूले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने भएका छन्। इरानले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डेब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदान प्रदान रोकेको पनि तस्निमको खबर मूल्य छ। इरानका विदेश मन्त्री सईद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्ध विराम उल्लंघन गर्नु सबै मोर्चामा युद्ध विराम उल्लंघन गर्नु बराबर भएको बताउनु भएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकासँग अप्रेलमा भएको युद्ध विरामलाई जारी राख्नका लागि लेबनानमा युद्ध विराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्ध विराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिवाफले अमेरिकाली इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताउनु भएको छ। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको नयाँ र विरोधाभासी मागका कारण युद्ध अन्त्यको लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनु भएको छ। इरान र अमेरिका बीच 40 दिनको लड़ाईपछि अप्रेल 8 युद्ध विराम भएको थियो। त्यसपछि उनीहरूले अप्रेल 11 र 12 पाकिस्तानको इस्लामाबादमा एक चरणको शान्ति वार्ता गरेको भए पनि सहमति हुन सकेको थिएन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। सल्यानटारमा रहेको निसिङधाममा दैनिक हजारौं संख्यामा भक्तजन पुग्दै पुरूषोत्तम महामहोत्सव 31 गतेसम्म चल्ने। नगरपालिकाका अध्यक्षमा पुनरीक्षीय छानी चयन। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घट्यो। जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदान समेत हो। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ विश्वद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 7 बज्यो।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदाय का लागी समुदाय को आवाज
1: रेडियो धादिंग 106 मेगाहर्ट्ज
2: आजको कविता आजको कविता
3: आजको कविता आजको कविता। नमस्कार, मेरो नाम शर्मिला गिरी, मेरो घर दाङ।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स।

0: तुला नशा तथा हार्जोनी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212248 मोबाइल नम्बर 98141494484।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।

0: Secretary Saman,
1: Adhikari Saman,
0: Bajor Prince,
1: Adhikari Saman,
0: Tara Putin,
1: Adhikari Saman,
0: Kyle Marvel,
1: Adhikari Saman.
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइप को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लागु
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148638 मोबाइल नम्बर 98409946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो कि जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम स्ट्रिङ अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौ श्री अक्कला देवी सुनचारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बिसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141779970 र 98602660
12: बासायो गाह्रो नि पाउनलाई साह्रो कसले गर्छ पुरा तिर्स झै नै ठाडो
13: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: झोक्राहरु बसिराख्नु भएको छ त के भयो?
2: माइती बाटो ल्याएको भैँसी ब्याएपछि गुड खाउला घिउ बेचाउला भनेर कति सोचेको थिए। मरे बाबु, अझ त्यति मात्र हो र? बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दही दही पनि दिएन बाबु। मलाई त
1: दही बोला शराबै बसेर मात्र हुन्न नि भाउजू, डेलोमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिउनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्नु त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
4: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
4: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
4: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
4: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

ईआरबीटी 01600130076 ईआरबीटी 6051 2851 सीआरबीटी 01600130076 ईआरबीटी 6051

0: यसो सुबेला पोलिक्लिनिक प्राली धारण दशमा प्रसूति तथा महिलारोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिलारोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आँख खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठीघरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ तीन धादिङ बस्ती पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छ नै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन धादिङ बस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
3: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
7: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
3: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
7: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
8: हामी त लाग्यौँ श्री अगरादेवी सुनचारी पसलतिर, अनि तपाईँले?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुसुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा, हरेक

0: बिहान र बेलुका
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देखि बरा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California Extreme Energy Drink.
1: Sanitary Salmon.
2: Adhikari Sopas.
1: Bojo Friends.
2: Adhikari Sopas.
1: Dhara Kitin.
2: Adhikari Sopas.
1: Karel Marvel.
2: Adhikari Sopas.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लागि
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
7: त्रिमूर्ति छ नि छैन
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
7: त्रिमूर्ति छ नि छैन
6: या आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिन्छ
9: त्रिमूर्ति मोबाइल हाउस धादिंग मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोप्राइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 98-41-063-130 र 98-13-180-307

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैठाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैठाने बालीहरू त

0: हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
0: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: प्यास एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
2: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोधारी 100.1 मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.redhaharing.org मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेखको नमस्कार। खबरको सुरुमा मुख्य खबर। सलनचारमा रहेको सिंहधाममा दैनिक हजारौं संख्यामा भक्तजन पुग्दै पुरूषोत्तम महामहोत्सव 31 गतेसम्म चल्ने। राष्ट्रिय स्वतन्त्र पार्टी नेपथन नगरपालिकाको अध्यक्षमा पुनरिट्ठे अछामी चयन। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घट्यो। हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिका संघको सन्देश आदान प्रदानमा समेत रोक। धादिङको दुर्बुरा समुद्री गाउँपालिका वडा नम्बर 1 स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगम स्थलमा रहेको पवित्र नृसिंहधाममा पुरूषोत्तम महामहोत्सवमा दैनिक हजारौं भक्तजनहरूले अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ। सार्वजनिक विधाको

0: परम्परा अनुसार भगवान नृसिंह देव का 12 प्रमुख पीठ मध्य नेपाल में रहकर एकमात्र पीठ का रूप में परिचित नृसिंह धाम में पुरूषोत्तम महीना को अवसर पारे एक महीने महोत्सव 1 जेठ 1 गतेदेखि शुरू गरिएको हो। स्कंद तथा वराह पुराण में समेत उल्लेखित नृसिंह धाम भगवान नृसिंह देव प्रकट भई दिव्य लीला गर्नु भएको पवित्र भूमि का रूप में परिचित रहेको छ। परापूर्व कालदेखि नै नृसिंह धाम क्षेत्र में विशेष धार्मिक महोत्सव संचालन हुँदै आएको पीठाधीश डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारी महाराजले बताउनु भएको छ। उहाँका अनुसार विगत 3 वर्षदेखि संचालन हुँदै आएको 108 तीर्थ यज्ञ कार्यक्रमको पूर्ण आहुति समेत पुरूषोत्तम महिनाकै अवसरमा नृसिंह धाममा गरिनेछ। गोत्र अनुसार निर्माण गरिएका 28 वटा हवन कुण्डमा गोत्र अनुसार विशेष पूजा हवन तथा धार्मिक अनुष्ठान भइरहेको उहाँले बताउनुभयो। नृसिंह धाम क्षेत्रमा उत्खननका क्रममा सिक्का इटा तथा ढुंगा जस्ता प्राचीन अवशेष फेला परेको उल्लेख गर्दै पीठाधीश ब्रह्मचारीले पुरातत्व विभागले समेत अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँको अनुसार स्थानीय वासीले करिब 25 वर्ष अघि नृसिंह धामको पुनर्निर्माण गरेका थिए। 2072 सालको गोर्खा भूकम्पबाट धाममा क्षति पुगेपछि हाल करिब 15 करोड़ 50 लाख रूपियाँको लागतमा पुनर्निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो। त्रिपुरा सुन्दरी गाउँपालिका छिमेकी स्थानीय तह तथा भक्तजनहरूबाट प्राप्त दान दक्षिणाबाट पुनर्निर्माण कार्य अघि बढ़ाइएको उहाँको भनाइ छ। यसैबीच निर्माणाधीन नृसिंह धाम बुढी गण्डकी जल विद्युत आयोजनाको जलाशय क्षेत्रमा पर्ने भएकाले स्थानीयवासीले यसलाई ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न बागमती प्रदेश सरकारसँग आग्रह गरेका छन्। पानीमुनि परे पनि यसको मौलिकता जोगाउँदै संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनीहरूको जोड छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङले पालिका अधिवेशनलाई तीव्रता दिएको छ। जिल्लाका अधिकांश पालिकामा मतदान प्रक्रिया मार्फत नेतृत्व चयन भइरहेको अवस्थामा नीलकण्ठ नगरपालिकामा भने सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगर समितिको अधिवेशनले द्वितीय छामीलाई पुनः सभापतिमा चयन गर्दै नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा महेन्द्र धमला चयन हुनु भएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित नगर समितिले आगामी दिनमा पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले जिल्लाभर पालिका अधिवेशन सम्पन्न गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। पालिका तहका अधिवेशन सम्पन्न भएसँगै पार्टीले आगामी जेठ 23 र 24 गते जिल्ला अधिवेशन आयोजना गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन मार्फत नयाँ जिल्ला नेतृत्व चयनसँगै संगठन सुदृढीकरण तथा आगामी राजनैतिक रणनीतिबारे छलफल हुने पार्टीले जनाएको छ। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ। हिजो निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। हिजो 233 वटा कम्पनीका शेयर घटेकोमा 35 वटाका बढ़ेका छन्। नेपाल फाइनेन्स र स्वस्तिक लघु वित्तको शेयर भने घटबड़ भएको छैन। हिजो बंगाल हाइड्रोको शेयर 13% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन नेपाल रिइन्सुरेन्स र कालिचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। हिजो नेक्सेसँगै कारोबार पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब करोड़को कारोबार भएकोमा हिजो 349 वटा कम्पनीका 1.33 करोड़ किता शेयर 5.61 अर्ब रूपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो। अब 1 वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको 1 वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्नेछ। यसअघि यसको दर 5 देखि 7.5% मात्रै रहेको थियो। खबरको क्रम बाँकी छ एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बगिरहन्छ। त्यसो भए म पहिला हिजो गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: 160 MHz.
1: بسم الله الرحمن الرحیم. باقی خبر. पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरू भएको छ। वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मध्य प्रदेश र कोशी प्रदेश लगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ। देशको हिमालय र पहाड़ी भूभागका थोरै ठाउँमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। दैलेखमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अरू पाँचजना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट आठजना यात्रुसहित कालीकोटको शुभकालीका छ हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडामा सात कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृत्यु हुने र सबै घाइते शुभकालीका गाउँपालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालीका पाँचका 32 वर्षीय कलबहादुर रोकाया, शुभकालीका चार सुनार बाँडाका 38 वर्षीय नेत्र सुनार र शुभकालीका छ हाउडीकी 65 वर्षीय पुल्की सराकामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। पाँचजना घाइतेलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको प्रहरीले जनाएको छ। डडेलधुराको परशुराम नगरपालिका पाँचबाट गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश कुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी न्याय उपरीक्षक वरुण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका पाँच अन्तर्गत महाकाली नदीको कल्पठे क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परी गाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन, वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको बताउनुभयो। उहाँले आउँदा दिनमा थप 30-35 वटा कानून संशोधन गर्ने सरकारको कार्य योजना रहेको स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ। यसैबीच अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको 1 लाख रूपियाँसम्म आमदानी गर्न सक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको जिकिर गर्नुभयो। 10 लाख रूपियाँसम्मको आयकर छूटलाई क्रान्तिकारी कदमको संज्ञा दिँदै उहाँले यसबाट बजारमा मुद्रा प्रभाव बढ़ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो। बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर यसको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। साउन 1 गतेदेखि विद्युत नियमन आयोग मार्फत मूल्य समायोजन गर्ने वा विपन्नका लागि निशुल्क युनिटको सीमा बढ़ाएर उपभोक्तालाई राहत दिने उहाँको तर्क छ। विद्युतीय गाड़ीको सन्दर्भमा 50 लाख रूपियाँ मुनिका गाड़ीको मूल्य घट्ने र सड़क निर्माण दस्तुर आधा गरिने उहाँले बताउनुभयो। विलासी विद्युतीय गाड़ीको हकमा भने विदेशी विनिमय संस्थितिको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्त अनुसार कर निर्धारण गरिएको उहाँले बताउनुभयो। पूँजी बजारको हकमा लगानीकर्ताको भाग अनुसार करको दरमा स्पष्टता ल्याइएकाले अब अन्यल समाप्त भएको डाक्टर वाग्लेको भनाइ छ। उहाँले यो बजेट केवल अंकहरूको संग्रहालो मात्र नभई आउँदो 5 वर्षको लागि तयार गरिएको नीतिगत दिशा भएको उल्लेख गर्नुभयो। ईरान र उसका सहयोगीहरूले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने भएका छन्। ईरानले स्टेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डेब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदान प्रदान रोकेको पनि तस्निमको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सईद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्ध विराम उल्लंघन गर्नु सबै मोर्चामा युद्ध विराम उल्लंघन गर्नु बराबर भएको बताउनु भएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकासँग अप्रेलमा भएको युद्ध विरामलाई जारी राख्नका लागि लेबनानमा युद्ध विराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्ध विराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिवाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताउनु भएको छ। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको नयाँ र विरोधाभासी मागका कारण युद्ध अन्त्यको लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनु भएको छ। इरान र अमेरिका बीच 40 दिनको लड़ाईपछि अप्रेल 8 युद्ध विराम भएको थियो। त्यसपछि उनीहरूले अप्रेल 11 र 12 पाकिस्तानको इस्लामाबादमा एक चरणको शान्ति वार्ता गरेको भए पनि सहमति हुन सकेको थिएन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। सल्यानटारमा रहेको नृसिंहधाममा दैनिक हजारौं संख्यामा भक्तजन पुग्दै पुरूषोत्तम महामहोत्सव 31 गतेसम्म चल्ने। नगरपालिकाका दक्षिणमा पुनः रिक्षा छाने चयन। बजेट भाषण पछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घट्यो। जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदान समेत हो। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: होइन नि बुढा, चार बार पनि नजिकै आइसक्यो। कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ श्री पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741031429।
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
4: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागु।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी, सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840946656।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741031429।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको विशालाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन,
4: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइपिल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको?
0: के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको विशालाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दुधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउँ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Estonia. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलेस
0: बजो प्रिंस
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: कारल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई की को नाराबाजी हो दाई
3: अधिकारी सबलेस के बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसकेछ नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊँ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छ नि छैन,
0: या आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर हिमजम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: सेनेटरी सामान
6: अधिकारी सबस
5: बोझो प्रेस
6: अधिकारी सबस
5: भाडा फिटिङ
6: अधिकारी सबस
5: टाइल मार्बल
6: अधिकारी सबस
1: ए दाई के को नाराबाजी हो दाई
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो ल त हामीलाई नि भनिदिनु न
2: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिरिसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरुम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
8: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
9: त्रिमूर्ति छ नि छैन
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
9: त्रिमूर्ति छ नि छैन
8: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
10: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ्गेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913183007
1: होइन है बुढा चारबार पनि म जिकै आइसकियो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
8: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
8: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ्गेसी पुछार बजार
7: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860226660
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियो शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
2: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: प्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
4: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
1: प्याप एओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिवो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोन, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंगेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 98140063130 र 98131803007।

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: एसी सुगला पोलिक्लिनिक प्राली धारिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
3: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
2: आयु खस्ने समस्या भएमा
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
2: पाठी घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङ पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: me a
1: extreme energy drink.
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मैले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
2: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140031349

0: ध्यान पाइप पाइन है।
1: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिंग किलो बोर्डिंग नजिक प्रोपराइटर त्रिलोचन अधिकारी माधव अधिकारी संपर्क फोन नंबर 0105 21 4 38 मोबाइल नंबर 98 40 39 46 56।
2: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
3: त्रिमूर्ति छ नि छैन,
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
3: त्रिमूर्ति छ नि छैन,
2: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
2: लैले।
3: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
5: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपराइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 98 41 0 63 130 र 98 13 180 307।
6: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
6: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिम अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अक्कला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ सी पुछार बजार।
1: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सिबन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: 많이 많이 나의 라이프 인슈어런스 쿨이라지요. शहीद मेमोरियल अस्पताल धादिंग सीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारेरोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारी को लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छ नि,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
0: लैले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसुति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
2: आयु खस्ने समस्या भएमा,
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठी घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झिमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: me a
1: extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: तपाईँलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स,
5: बोजो पेन्ट्स
6: अधिकारी सप्लायर्स,
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स,
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स।
1: ए दाई, के को नाराबाजी हो दाई?
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
1: के हो न त हामीलाई नि भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: हो र दाई? ल त्यसो भएमा पनि उतैतिर लाग्यो।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी, सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि छैन,
8: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग बेस्टी मिलन टोल लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ, संपर्क मोबाइल नंबर 98-41-063-130 र 98-13-180-307।

0: होइन है बुढा, चार्जर पनि मजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा

0: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङदेशी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस सुगला पोलिक्लिनिक प्राली धारिङ दिशीमा प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसुति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
2: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
2: आल खस्ने समस्या भएमा
3: डिम्बाशयमा भएको शिष्टको क्यान्सर, गुण भएको नभएको जाँच,
2: पाठे घरको मुखको क्यान्सरको जाँच,
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
2: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
2: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ, पुसार बजार।

0: प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारिंग एक्सेस समय गहर्ज का साथ ही इंटरनेट ऑनलाइन को www.radiodharing.org मार्फत संसार भर के साथ प्रसारण भइरहेको साँझ 45 बजे को खबर में म रेखको नमस्कार। खबर को शुरू में मुख्य खबर। प्रेति गांव में खाने पानी समस्या हट्यो। सिद्धलेख गांव पालिक का 18 जना उत्कृष्ट पशुपालक किसान सम्मानित। आठ की बालिका आईतवार देखि संपर्क विहीन खोजी गरिदिन परिवार का आग्रह। शेयर बजार दोहोरो अंक बढ़ो। प्रतिनिधि सभा बैठक जेठ 25 गते सम्मको लागि स्थगित। देवगंज का मेयर सिंह धरौती में रिहा गर्न आदेश। अब पूरा खबर। धादिंग को गजुरी गांवपालिका वडा नंबर एक खानी पादेरा स्थित उप्रेती गांववासी को वर्षोदेखि को खानेपानी समस्या समाधान होने भएको छ। नेपाली सेना को पहल में 15,000 लीटर क्षमता को खानेपानी टैंकी तथा धारा निर्माण गरिएसँगै स्थानीयवासी में स्वच्छ खानेपानी को पहुंच सुनिश्चित होने भएको हो। पहाड़ी भौगोलिक अवस्था पर्याप्त खानेपानी स्रोत को अभाव जस्ता समस्या पानी को समस्या भोग्दै आएका थिए। एक गाग्री पानी को जोहो गर्न घण्टौं समय खर्चिन बाध्य थिए। बिहान बेलुका धारा में लामो लाइन लाग्ने पर्याप्त पानी पाउने तथा टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता उनीहरूको दैनिक बनेको थियो। तर गाउँमै रहेको कुवामा 15,000 लिटर क्षमताको ट्याङ्की बनेपछि खानेपानीको समस्या समाधान हुने भएको हो। श्री भैरवगण गजुरी ब्यारेकले द्रुत प्रवाह परियोजना क्यूआईपी अन्तर्गत खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिएको हो। यो खानेपानी ट्याङ्की र धाराबाट करिब 1,500 स्थानीय प्रत्यक्ष लाभान्वित बन्नेछन्। श्री भैरवगण गजुरी ब्यारेकका गणपति असीम श्रेष्ठका अनुसार ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको पहुँच विस्तार गरी जनजीवन सहज बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो। 5,15,000 रूपियाँ खानेपानी ट्याङ्की निर्माण गरिएको छ। नियमित खानेपानी आपूर्तिले स्वास्थ्य सरसफाई तथा समग्र जीवन स्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो। कुल 5,15,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ। साथै स्थानीय तह र उपभोक्ताको सक्रिय सहभागितामा यसको संरक्षण तथा दीर्घकालीन व्यवस्थापन गरिने उहाँले बताउनुभयो। खानेपानीको समस्या समाधान हुने भएपछि स्थानीयवासीहरू खुशी व्यक्त गरेका छन्। धादिङको सिद्धलेख गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। विश्व दूध दिवस 2026 अवसर पारेर व्यवसाय कृषि तथा पशुपालनमा योगदान पुर्याउने किसानहरूलाई पुरस्कृत गरिएको हो। सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतिवड़ाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल र पशु सेवा शाखा प्रमुख डाक्टर चक्र ओली लगायतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा वार्षिक 5,000 लिटर भन्दा बढ़ी दूध उत्पादन गरी व्यावसायिकताको उदाहरण बनेका 11 जना किसानहरूलाई उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत सम्मान गरिएको थियो। यसैगरी पशुपालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अन्य 7 जना किसानहरूलाई गाई भैंसी पालन, बाख्रा पालन, बंगुर पालन र कुखुरा पालन विधा अन्तर्गत पशुपालक किसान सम्मान कार्यक्रम मार्फत सम्मानित गरिएको छ। पशुपालनलाई थप प्रोत्साहन गर्न र व्यावसायिकता बढ़ाउन गाउँपालिकाले सहकारी माध्यमलाई पनि बलियो बनाएको छ। सोही अवसरमा स्थानीय विभिन्न सहकारी मार्फत दूध बिक्री गर्दै आएका 624 जना किसानहरूको लागि सरकारले प्रोत्साहन रकमको घोषणा गरेको छ। किसानहरूले बिक्री गरेको कुल 4,54,107.12 लिटर दूधमा प्रति लिटर 2.60 रूपियाँको दरले हुन आउने प्रोत्साहन रकम सिधै किसानहरूको ब्याङ्क खातामा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। ब्याङ्किङ प्रणाली मार्फत पारदर्शी रूपमा वितरण गरिने यो रकमले साना तथा व्यावसायिक दुवै खाले किसानहरूलाई थप ऊर्जा मिल्ने विश्वास लिएको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 कुमाल गाउँकी बालिका प्रतिभा कुमाल आइतबार दिउँसोबाट सम्पर्क विहीन बनेकी छिन्। स्थानीय रत्न देवी आदरवत विद्यालयको कक्षा 7 अध्ययनरत बालिका आइतबार दिउँसो 12 बजेदेखि घर परिवारको सम्पर्कमा नआएकी हुन्। विद्यालयको लागि चाहिने रेडक्रसको सामान किन्न धादिङ बेसी बजार जान्छु भनेर घरबाट निस्किएकी बालिका घर नफर्किएको उहाँका बुवा डल्ले कुमालले बताउनु भयो। बुवा डल्ले र आमा सीता कुमाल अहिले छोरीको खोजीमा हिँडिरहनु भएको छ। 250 रूपियाँ लिएर बजार जान भन्दै घरबाट निस्किएकी छोरी नफर्किएपछि चिन्तित बनेका अभिभावक छोरीको खोजीको लागि हार गुहार गरिरहेका छन्। कहीँ कतै देखियो र भेटियो भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिन आग्रह समेत गरेका छन्। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 22.21 अंकले बढ़ेर 2777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकोमा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज 184 कम्पनीका शेयर बढ़ेकोमा 77 घटेका छन्। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएका छैनन्। आज कालिम्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन नवेल ब्याङ्कको डिभेन्चर 2085.5% घटेको छ। आज नेफ्टी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.61 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.13 करोड़ किता शेयर 5.26 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गति बिहान 11 बजेसम्मको लागि स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले संसद कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदन संचालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नलिएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने एउटा दोहोर्याए। प्रधानमन्त्री शाहले संसदमा दिएको भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले दुवै सदनमा लगातार अवरोध गर्दै आएका छन्। कांग्रेसले प्रधानमन्त्रीले संसदको रोस्टमबाट दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ। नेकपा एमाले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ। आजको बैठकमा एमाले सांसद गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नियत बस्ने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भन्ने अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्छ भन्ने आफ्नो पार्टीको अडान रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको धारणाप्रति आपत्ति जनाउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्का साम्पाङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमै जवाफ माग गर्नुभएको छ। उहाँले नेपाल भारत सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पर्याप्त प्रमाण र तथ्य बिना अभिव्यक्ति दिएको भए 3 करोड़ नेपाली नागरिकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राख्नुभयो। जिल्ला अदालत पर्साले ब्रिगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई 2 मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ। न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले आज मेयर सिंहलाई लिखित सम्बन्धी कसुरमा 4 लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएका आरोपमा 15,000 रूपियाँ धरौटीमा छाड्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 गते सिंह विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई ठोरीबाट पक्राउ गरेको थियो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरूबीचको संवाद र सहकार्यको विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको उहाँको भनाई छ। सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो। भारत भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेट गर्नुको साथै अयोध्याको भ्रमण पनि गर्नुहुनेछ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, रासोपाका सह महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, रासोपाका सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। यसअघि आज सभापति लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीन लगायतका शीर्ष नेताहरूसँग भेटघाट गर्नुभएको थियो। भारतले नेपाल संघको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुवै पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवाद बारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो। सन् 2026 मे महिनामा 1,00,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 जना पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% धेरै हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 जना पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 जना विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारत गरिरहेका छन्। यो महिनामा भारतबाट मात्रै 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा बेलायतबाट 3,375 जना पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा धेरै सार्क देशबाट 47.2%, अन्य एसियाली देशबाट 19.9%, युरोपबाट 13.1%, अमेरिका क्षेत्रबाट 10.3% र अस्ट्रेलिया न्यूजील्याण्ड क्षेत्रबाट 3.1%, मध्य पूर्वबाट 1.5% र अन्य देशबाट 4.5% विदेशी नेपाल आएका छन्। मध्य पूर्वमा चलिरहेको द्वन्द्वकै बीच नेपालमा पर्यटकको संख्या बढ़ेको हो। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समूह एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटाए। मलेसियाका मोहम्मद हाजिक आइमानले नट आउट 44 रन बनाए। चीनका तियान सेन क्युनले 1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले बीच ओभरमा 9 विकेट गुमाएर 84 रन बनाए। चीनका जोङ युएचाओले 29 रन बनाए। मलेसियाका विजय उन्नीले 4 विकेट लिए। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सि हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका छन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको प्रति गाउँमा खानेपानी समस्या हट्यो। सिद्धले गाउँपालिकाका 18 जना उत्कृष्ट पशुपालक किसानहरू सम्माने। नेलगंज 8 की पालिका आइतबारदेखि सम्पर्क विहीन। खोजी गरिदिन परिवारको आग्रह। शेयर बजार दोहोरङ्कले बढ्यो। प्रतिनिधि सभा बैठक जेठ 25 गतेसम्मका लागि स्थगित। बिलगंजका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: Train Energy Drink.
1: Time check. अहिले ठीक 7 बजेको छ.
2: Extreme Energy Drink. Taste the distance. Feel the energy.
3: रेडियो धारी समय संकेत.
4: अहिले साँझको 7 बज्यो.
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा.

0: गीतमा जारी सन्देश।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मावले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स
5: बजर पेन्ट
6: अधिकारी सप्लायर्स
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स
1: ए दाई के को नाराबाजी हो दाई
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो लौ न त हामीलाई नि भनिदिनु न
2: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
2: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
8: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
9: त्रिमूर्ति छ नि
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
9: त्रिमूर्ति छ नि
8: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
10: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: एनिमल इलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
2: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब सीआईएम च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति रवि लामी छानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय, सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इण्डिया नेपाल बाउन्ड्री एज वेल एज द सब्सिक्वेन्ट स्टेटमेन्ट मेड बाइ द नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाब, प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान,
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने, लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा, एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक,
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा,
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालिन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख देवप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
6: यहाँले राख्नु भएको विषय मेरो ध्यान आकर्षण भएको छ, सरकारको ध्यान आकर्षण भएको मैले बुझेको छु। त्यसकारणले सदन पनि सञ्चालन गर्दै जाउँ, सभा सञ्चालन गर्दै जाउँ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दै जाउँ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
5: तर विपक्षी दलका सांसदहरूले आफ्नो आडा नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री वानिन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
5: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरोध गर्न नभई गम्भीर र राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
7: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
5: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
8: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो, प्रधानमन्त्रीजी पनि अचम्ममा पर्नुभएको भनेर त्यही हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, 2 देशबीच संयन्त्रहरू भनिसकेका छन्।
5: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद न्यौपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
9: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने काठमाडौँ र पद्मनीति सोती लमजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई, सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदेश र शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गुरूकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना संचालनका लागि नेपाल सरकारसँग सहकार गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
10: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
11: कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार हिँडी बस्दा हामीले पनि बच्चा यता ल्याएर राम्रो बच्चा यहीँ हाले।
10: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
16: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10:07 पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्ट नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा सातमा अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्यूशन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
17: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, जान लागेको छु।
16: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
18: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो तीनटा बच्चा यही स्कुलमा पढ्छ, मेरो तीनटै बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार हिँड्ने बस्दा हामीले पनि बच्चा यता ल्यायौँ राम्रो बच्चा यहाँ हाल्यौँ।
16: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
19: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
16: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
20: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
16: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खर्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
21: अरु जस्तो धान गहुँ मकैमा पान्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्नेछ।
0: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
24: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक घमन, एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रोंग, लो लेटेंसी र फास्ट स्पीड, सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
1: उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ। नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
21: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अघि त्यो भन्दा पनि थप विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
1: आलु खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्ने गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
21: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ। होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छ र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पुरा गर्ने भन्ने कुराहरू नै। त्यस कारणले एफएओको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिसिकल्चर ल्याबदेखि लिएर त्यो प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ नि, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानालाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग जहाँ छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी हुन्छ, त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौँ। होइन, उत्पादन छ, माग छ, तर जोडिरहेको छैन, त्यस कारणले अहिले हामीले एग्रिकल्चरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो, त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलि दुर्भाग्यपूर्ण रूपमा नै भन्नु भने एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन। अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो। भनेको त्यो कानुन नभए चाहिँ हामीले जिआई दिन मिल्दैन, जिआई दिन मिल्दैन, त्यो जिआईले के भन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि, जस्तो उदाहरणको लागि मुसाङको आलु भनेर हामीले बजारमा खाइरहेछौँ, होइन, मुढेको आलु भनेर प्रसिद्ध छ, त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँको हामी एउटा चित्रहानी भन्ने त्यो त हाम्रो कुनै छैन, हामी विश्वासको आधारमा उता गरिरहेछौँ, र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुडेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन। त्यस कारण यो सुनिश्चितका लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ। होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जिआई कानुन चाहिँ एकदमै महत्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई पनि
1: कानुन आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि, अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि, के हुने अरू फाइदाहरू?
21: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो। होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुडेको आलु भनेको छ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ। होइन, त्यसको लागि चाहिँ मुडेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि, भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीँको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था हो। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो।
2: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि परिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएमले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
21: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देख्यो उत्पादन गर्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ, कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक सङ्केतले चाहिँ यसको सबैभन्दा ठुलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनौँ भने त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ। त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहित खेती प्रविधिहरू पनि आएको छ, अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यहीँ अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
2: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
0: रासपा सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।

नमस्कार, रेडियो कार्यक्रम सुरक्षित पानीमा तपाईलाई हार्दिक स्वागत छ। म अर्जुन श्रेष्ठ। कार्यक्रम सुरक्षित पानी तपाईं रेडियो धादिङ 107 मेगाहर्जमा हरेक आइतबार बेलुकी 8 बजे र यसको पुनः प्रसारण मंगलबार बेलुकी 8 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रमलाई www.radiodhading.org र रेडियो धादिङको फेसबुक पेज मार्फत पनि एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपालको सहयोगमा प्रगति सोल्युसन प्रालीले उत्पादन

0: पुने छाड़े कतिपयले गरिरहेका कृषि पशुपालन छाड्न बाध्य बने। धेरैलाई खानेपानीको जुहो गर्न मुश्किल बन्यो। पानी बिनाको जिन्दगानी असम्भव नै छ, तर अझै पनि सुरक्षित पानीको व्यवस्था र पहुँच भने सहज छैन। खानेपानीले बाल बालिकाका लागि स्कूल, अभिभावकका लागि घाँस दाउरा मेलापात होस् या जागिर, हरेक काममा प्रत्यक्ष असर पार्दछ। घण्टौं लगाएर एकगाग्री पानीको जुहो गर्नुपर्नेहरूको पीड़ा भनी साध्य छैन। एकैछिन संवादमा आधारित यी आमा छोराका कुरा सुनौ।
1: खाना पसाउनु न छिटो, आज पनि ढिला भइसक्यो, स्कुल जान
2: न। आऊ, के गर्छु त बाबु, पानी ल्याउनै 2 घण्टा लाग्छ।
1: मैले त हिम्मत पनि गर्नु भएको छैन भने आमा, गाउँमै पानी ल्याउने व्यवस्था मिलाउनु मिल्दैन भने।
2: अहिले त हामी महिलाहरू पनि समितिमा बसेका छौँ, घरकै धारामा पानी ल्याउने सल्लाह भइरहेको छ, के महिनामा आउँला नि।
1: घरमै पानी आए त पानी बोक्ने समयमा मजाले पर्थ्यमा पनि।
2: हो बाबु, पानीकै दुःखले कति काम अड्किरहेछ, तिमीहरूको पढाइमा पनि असर परिरहेछ।
1: अनि हजुरहरूलाई पनि धेरै दुःख छ आमा।
2: बिहानैदेखि गाजी बोकेर उकालो ओह्रालो गर्नुपर्छ, सधैँ पालो कुर्नुपर्छ, कहिलेकाहीँ त पानी नै सुकिसक्छ।
1: घरमै धारा आयो भने त सबैलाई कति सजिलो हुन्थ्यो आमा।
2: त्यसैका लागि त गाउँका दाई दिदी, आमा समूह र समिति सबै मिलेर काम गरिरहेका छौँ त। हामी महिलाहरूको सहभागिताले काम अझै छिटो अघि बढिरहेको छ।
1: त्यसो भए म पनि गाउँका लागि तपाईँहरूसँगै मिलेर काम गर्छु।
2: अवश्य बाबु, सबै मिलेर काम गरे मात्रै गाउँ विकास हुन्छ नि।
0: स्वच्छ र सुरक्षित खानेपानी हरेक नागरिकको अधिकार हो। पानीको सहज पहुँचले स्वास्थ्य, शिक्षा र जीवन स्तरमा सकारात्मक परिवर्तन गर्छ। पानी व्यवस्थापनमा महिलाको नेतृत्व र समुदायको सहभागिता आजको आवश्यकता हो। यो नाटक नेपाली समाजको चित्रण हो। अझै धेरै नेपाली आमाहरू खानेपानीको जुहोमा दिन अनि रात कष्टकर बिताउँछन्। सबै काम छाडेर खानेपानीको व्यवस्थापनमा लाग्नुपर्ने बाध्यता छ। सोही बाध्यताबाट मुक्ति पाउन धादिङका धेरै ठाउँका महिला दिदीबहिनीहरू आफै अग्रसर भएर गाउँघरमै खानेपानी ल्याउन जागरूक बनेका छन्। कतिपय ठाउँमा त गाउँघरमै खानेपानी ल्याएर वर्षौंदेखिको खानेपानी समस्याको शास्तिबाट मुक्त बनेका छन्। ज्वालामुखी गाउँपालिका 3 मैदीकी लक्ष्मी परियारलाई धारामा पानी लिन जाँदा बाघले कसो झम्टिएन। मध्यरात आफू अघि अघि, बाघ पछि पछि। जनयुद्धको समयमा पानी लिन जाँदाका ती तीनटा पलहरू सम्झदा ज्यान ढक्क फुलिन्छ। एक गाग्री पानी ल्याउन ज्यानकै बाजी लगाउनु पर्ने त्यो अवस्था, ती दिन अनि रातहरू सम्झदा उहाँलाई अहिले कथा जस्तो लाग्छ। उहाँ भन्नुहुन्छ, अहिले गाउँघर नै पानी फेरियो जिन्दगानी।
3: हाम्रो बाईले नि खाना खोज्यो, बाघ पछि पछि आउँदा नि हामी डराइएन, त्यसो गरेर नि हिँड्ने रुपै लड्थ्यो, हेरी गर्दा त्यतिकै आउँथ्यो। सङ्कट काल आयो, फेरि पानी लिन भनेर गएको, पुलिसहरूले घेरा हालेर भनेर घेरा हाले, हामीलाई नलैजानुहोस्, बरु हामी पानी लिन जाँदैनौँ, घरै फर्केर जान्छौँ भनेर घर आएँ क्या म। ल हेर्नु, त्यहीँनिर तल अलिकति बनमा पुगेपछि हामीलाई समात्न खोजे, लु तिमीहरू जाने भए कतै जाने जाऊ, होइन भने अहिले हिँड्दै गोली हान्ने हो भन्दाखेरि, बरु हामी घरै फर्केर जान्छौँ सर, हामीलाई गोली न हान्नुहोस् भनिन्।
4: जनयुद्धको बेलामा,
3: त्यो बेलामा कहिले माओवादी आयो, कहिले आर्मी आयो, हेर्नु बाबु सधैँ बिरामी हुने, मुन्या भारे चाहिँ सधैँ बिरामी हुने, सधैँ हस्पिटल लानुपर्ने साधो गर्थे, अनि त्यहाँ गएर आउँदाखेरि घरमा जुठो भाँडा ओह्रा हुने, त्यो खाना पनि थाहा नहुने, बच्चा हुर्राएर अनि त्यो पुगेर धारा पानी हिँड्दाखेरि, अरू बेला चाहिँ मलाई त्यति हुँदैन थियो, त्यो बेला चाहिँ लो म मरि, मेरो अब जिन्दगी नै यत्तिकै गयो, मैले पानी बोकेर खान सक्दिनँ भनेपछि यति दिन थियो क्या म हेर्नु, त्यसो गरेर बसेको हो हामी। अहिले पानी आएपछि हामी धेरै खुसी छौँ, धेरै खुसी भयौँ।
0: गाउँमा खानेपानी नहुँदा समस्या भोगेकाहरूलाई गोर्खा भूकम्पले मूल सुक्न थालेपछि झनै समस्या थप्यो। मुहान सुक्न थालेपछि लाइन बस्नुपर्ने बाध्यता पनि थपियो। त्यसपछि कतिपयले विकल्पको खोजी गर्दै उनीहरूले आफै अग्रसर भएर गाउँमै खानेपानी ल्याउन सफल भए। भोगेका ती भोगाईहरू अहिले कथा जस्तै बनेका छन्। ज्वालामुखी गाउँपालिका 4 की राधिका अर्याल।
4: पहिले अब एकदम टाढा खोजमा खोलसँग थियो धारो, अनि त्यहाँ एकदम डरलाग्दो ठाउँ छ क्या। त्यहाँ त अब कोही पनि घरहरू छैन, सुनसान खोलामा छ नि त धारो। त्यहाँ हाम्रो घर त्यहाँ थियो पहिला, अनि दिदीहरूको घर यहाँ। अनि ऊ निस्केला म जामलाई भन्यो, अनि म त्यहाँबाट निस्केपछि दिदी निहार निस्केँ नि।

अनि पछि आउनेको पाला आउँथ्यो अनि त्यसरी ल्याउनु पर्थ्यो। यो भूकम्प गएपछि नै हामीले धेरै जेलसम्म त्यस्तो भूकम्प गएपछि पानी सुक्यो, फेरि मनमा पानी नै भएन। त्यहाँबाट पनि फेरि अन्तै जानु पर्यो, खोलातिर गएर त्यसरी त्यो भूकम्प गएपछि पानी

0: आफूले अब घरको लागि फेरि घरमा सानसान पसलहरू थियो त्यहाँ माथि पनि, यहाँ अन्त कसैको घर थिएन, अनि त्यो पसलमा नि अब भुराहरू खाना आउने, स्कुलमा नि चाहिने, अनि साह्रै दुःख अरे बसेको, पहिलो त कहानी जस्तै लाग्छ। अब हाम्रो बुहारीहरूलाई भनौँ भने होइन होला, जस्तो ठुलो बुहारीले चाहिँ अलिअलि खेला पारे बस्यो, अब अहिलेको मान्छेलाई त सुनाउँदाखेरि त होइन होला जस्तो लाग्छ होला। एक महिना डेढ महिना त हामीले अर्को घरको कामै नहेरे, यही पानीकै काम गरे, यसरी ढुङ्गाहरू खोलाबाट लाइन बसेर ढुङ्गाहरू गर्ने गरेर उहाँ तल खोलामा ट्याङ्की बनाउँदा हाम्रो त दुई महिना डेढ महिना जस्तो त सबको प्रत्येक हाजिर छ, हाजिर नहुनेको पैसा तिर्नु पर्छ जरिमाना भनेर लगाइदिनुहुन्थ्यो। अब सक्ने जाने नसक्ने जानु पर्यो होइन, घरमा अब जस्तो सक्ने भयो सक्नेले गर्ने नसक्ने गरे यसो दुइटा केही भने पनि गर्नुपर्छ, त्यो 500 रुपियाँ तिर्नु भन्दा भनेर गएर हामीले गरेको हो नि, त्यसरी लिएर पानी हो 5-7 वर्षै भयो। अब एक सुविधा भएको छ हामीहरूलाई, अहिले चाहिँ आनन्द छ पानी, उता खाने पानी पनि उताबाट ल्याएम, अनि बोरिङको पनि छ त्यहाँ माहलोहरूमा तरकारीहरू लाउन ओर्न माहलोहरूमा राखेको छ बोरिङको चाहिँ, अनि खाने पानी चाहिँ यहीँ राखेको है, अहिले एकदम सुविधा छ।
1: गाउँमा आएको खाने पानीले स्थानीयको दैनिकी मात्र सहज भएका छैनन्, गाउँ छाडेर बसाई सर्नेहरूलाई पनि गाउँमै बस्ने वातावरण मिलेको छ। खानेपानी अभावले धेरैले गाउँ छाडे पनि खानेपानी गाउँघरमै आएपछि भने गाउँमै अडिएको ज्वालामुखी गाउँपालिका 4 का बाबुराम पोखरेल बताउनुहुन्छ।
2: पहिला बोकेर राति 2 बजे लाइनमा लाग्नु पर्थ्यो, 2 गाडी पानी लगाएर बिहान भरि बित्थ्यो, अहिले त्यो एकदम घर घरमा पानी आएपछि धेरै नै सुविधा भयो। यहाँ बसोबासै हुँदैन थियो, बुढाबुढीको पनि निसरी निक्लेर हिँड्नु पर्थ्यो, नभए उपभोक्त रोजगारी नभएर कमाउन बाहिर जानु पर्यो, बुढाबुढी पनि यहाँ बस्नलाई पानी नभएदेखि त उनीहरू पाए थिएन, कति नआउने मान्छेहरू त्यही बेलादेखि नै सरे हो नि त, यो त कति वर्ष भयो, 4-5 वर्ष त भयो पानी आएको, त्यहाँनिर पहिला थिएन नि, देश जानलाई रेडी भएको चाहिँ बस्थ्यो होला, रोकिन्थ्यो, रेडी छन् हामी नै रेडी भइरहेका छौँ। मैले अस्ति आएको 7-8 महिनामा काठमाडौँ गयो, बोक्नु जानुपर्छ हेर्नु, राति 2 बजे उठेर लाइन पालो नुहाउनु पाइँदैन थियो, मान्छे सबै फोहोरै फोहोर हुन्थ्यो, लुगा धुने पानी हुँदैन थियो, धेरै नै बुझेको थियो नि,
3: गाउँपालिकाले खानपानी
2: बनाएर गरे।
3: पहिला उपभोक्ता समितिले चलाउँदा र अहिले यो बोर्ड बनेपछि के फरक पाउनु भएको छ?
2: अहिले यसमा सुविधा छ, अहिले भाइपरि आएको अलिक धेरै खर्च हुने भयो भने अब संस्थाले बनाइदिन्छ पानीहरू।
1: ज्वालामुखी गाउँपालिकाका अधिकांश नागरिकका भोगाई मिल्दा जुल्दा छन्, खानेपानी समस्या भोगेका उनीहरूले विकल्पको खोजी गरे र अन्तत गाउँघरमै खानेपानीको व्यवस्था गर्न सफल बने। मध्यराती पानी बोक्ने, खानेपानी ल्याउन सामान लिन 1 वर्षको छोरी छाडेर पहिलो पटक काठमाडौँसम्मको यात्रा, खानेपानीका लागि जग्गादान र अहिले घरमै धारामा पानी आएका यी उतार चढाव ज्वालामुखी गाउँपालिका 3 मैदिकी कविता तुमसिंह मगरका लागि अविस्मरणीय क्षण बनेको छ।
4: व्यक्तिगतले किन्न आउँदाखेरि पनि मैले नदिएर बसेको, अनि यो खानेपानीको लागि भनेर ठाउँ खोज्दै आउनु हुँदाखेरि, अनि मैले चाहिँ किनभने आफूले दुःख पायो, पहिला हामीले पानीको लागि धेरै दुःख पायो, धेरै दुःख पाउँदा गर्दाखेरि त्यो सम्झेर, तर मेरो गाउँघर छरछिमेकी छोरा नातिहरूले दुःख नपाओस् भनेर मैले यहाँ पानी ट्याङ्की बुढी गण्डकी पानी ट्याङ्की बनाउन दिएको हो।
1: गाउँमा पानी ल्याउनु पर्छ भने हुटुटी चाहिँ कसरी लाग्यो तपाईँलाई?
5: खै कसरी जाने, कसरी जाने, कसरी लाग्यो, कसरी अहिले त सबैलाई जस्तै लाग्यो।
1: मध्यरात डर उत्तिकै पानी बोकेर उकालो झर्दाखेरि घोडा थुक्ने गरेर उकालो आउँदाखेरि त्यो साह्रै पीडाको दिनलाई चाहिँ कसरी सम्झिनुहुन्छ? आजको दिनमा पानी गाउँमा आइरहेका
5: त्यो सम्झिँदाखेरि र अहिलेको सम्झिँदा त कता पनि सपना जस्तो क्या, सुखले आँसु आयो कि जस्तो लाग्छ क्या, त्यो सम्झिँदाखेरि त्यतिखेर दुःखले आँसु आयो, दुःख परेर आँसु आयो, तर अहिले अहिलेको सम्झिँदाखेरि खुसीको आँसु आउँछ क्या, मुल्ला थियो नि के त कता नरुने नि, रातभरि सुत्न नपाउने, अब उता खेतीबाली पनि स्याहार्न नपाउने, बालबच्चालाई पनि स्याहार नपाउने, वस्तु भाउलाई पानी राम्रोसँग दिन नपाउने, आफू सफाई हुन नपाउने, त्यतिखेर रुममा लाग्थ्यो, रुन्थ्यो हामी, धेरै दुःख थियो। दिनसम्म गयो, फेरि रातिमा 12-1 बजेतिर जाँदाखेरि पनि पानी पाउने थिएन क्या, रातिको 12-1 बजेतिर जाँदाखेरि त्यतिखेर त पालो पाउँछ कि भनेर गयो, त्यतिखेर पालो पाउने थिएन, अरूले उछिनिसक्थ्यो, अनि हामी त्यही पालो कुर्दा कुर्दा झन्डै 3 बज्थ्यो 4 बज्थ्यो घर आयो, घर आएर फेरि त्यतिखेर अहिले चाहिँ मेलहरू थिएन, त्यही जाँदा गर्न पर्थ्यो, 8-9 बजे अरूले जाने, अरू गयो आइसक्यो होला भन्यो, फेरि आयो, फेरि गयो, पालो नपाउने
1: धेरै टाढा हो यहाँदेखि भाडा,
5: धेरै टाढा छ।

0: यो अहिलेको खाने पानी चाहिँ ठ्याक्कै उँधो जानु पर्थ्यो ओह्रालो डेढ घन्टा लाग्छ
1: आउँदा चाहिँ कति लाग्थ्यो
0: आउँदाखेरि दुई घन्टा पनि बढी लाग्थ्यो
1: दुख बिमार पर्दाखेरि चाहिँ कसरी तार्नुहुन्छ त्यो पानी
0: दुख बिमार पर्दाखेरि त धेरै गाह्रो 16-17 वर्ष भयो यो पानी अलि सुखले खाएको थियो
1: तपाईँले के गर्नुभयो गाउँमा पछि र अनि पानी सुख भयो
0: पानीको दुःख भयो अब के कसो गरेर कुन उपायले के गर्ने भनेर बुढापाकाहरूलाई भनियो अनि बुढापाकाबाट जान्ने बुझ्नेहरूलाई सुनाइसकेपछि यस्तो गरेर पानी तानेर पाउँछ भनेर मुहानहरू खोज्ने यताउता गर्ने गाउँको अभिभावकहरूलाई घुनाइ गरेर अनि हामीले पानी यताउता गरेर भनौँ न अब अफिसहरू खोज्नु थाल्यौँ
1: कति वर्ष लाग्यो
0: 17-18 वर्ष ठ्याक्कै भयो
2: अहिले गाउँमा पानी आउँदाखेरि खुसीको आशा
0: हजुर 17 वर्ष मैले कसरी थाहा पाएँ भने मैले त्यो दुःख गरेको मेरो कान्छी छोरी काखामा थियो एक वर्ष पनि थिएन भएको थिएन होला त्यतिखेर खाने पानीको लागि म पाइपको लागि म काठमाडौँ गएको थिएँ क्या पहिला फर्स्टको लागि काठमाडौँ गएको थिएँ पाइप पाइप लिन जानु भनेर यता साथीहरूले अभिभावकहरूले भनौँ न चाहिँ उहाँहरूले चाहिँ पाइप लाइन खान थाल्नुभएको थियो पाइपहरू अनि मिसिनहरू लिनलाई चाहिँ अब बेलाको त्यो सम्झिन्छ आफ्नो कहिले पनि नगएको काठमाडौँ गाडी देखा पनि थिएन हजुर अब लाउँदाखेरि अब गयो ल्यायो खुवायो अब समूहसम्ममा धारा राखेको थियौँ हो त्यतिखेरको कुरा
3: खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो जसले स्वास्थ्य सरसफाई र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्छ ज्वालामुखी गाउँपालिकामा महिलाहरूको सक्रिय सहभागिता सहितको नेतृत्वबाट खानेपानीको पहुँच सुनिश्चित भएपछि स्थानीयको जीवनमा सकारात्मक परिवर्तन आएको छ यो अन्य समुदायका लागि पनि सिकाइ र प्रेरणा हो कार्यक्रम सुरक्षित पानीको आजको अङ्कमा हामीले खानेपानीको समस्याले निम्त्याएका शास्ति र घर आँगनमा पानी आएपछि ज्वालामुखी गाउँपालिकावासीको फेरिएको जीवनशैलीको विषयमा चर्चा गर्यौं आजका लागि कार्यक्रम सुरक्षित पानी यति नै कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई धन्यवाद अनि यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई विशेष धन्यवाद कार्यक्रम सुरक्षित पानीप्रति तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाहरू छन् भने 0-35-9-60 मार्फत हामीलाई टिपाउँदै गर्नुहोला अझ प्राविधिक मित्र विकल्प चिपाङसँगै म अर्जुन श्रेष्ठ बिदा हुन्छु हवस् त नमस्कार

यसै गरी हामी सिबम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: एनिमाइलाइट लाइफ इंश्योरेंस खुले राज्यों शहीद मेमोरियल अस्पताल धारिंग रेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 01-5220-238 र 01-5220-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।